साहब बाणी विच बख्शिश करे हन रे मन तेरों को नहीं रात दिन जिना लई तू मजूरियां करदा फिर देन जिना बाल बच्चियां लई परिवार लई तू रात दिन पजिया फिर देन याद रख अंत वेले तेरी किसे भी सहायता नहीं करनी जितना मर्जी है कोई पार खिंच लवे घर दा बाहर दा जितनियां मर्जी हन तू जिम्मेवारी दियां पंडा अपने सिर ते रख लै जितना मर्जी है तू ए खेचलां दा पार खिंच लै किसे लई कितना भी तू कुछ कर लवे पर याद रखी अंत वेले तेरी किसे भी सहायता नहीं करनी अंत वेले केवल जपया होया नाम और कीती हुई सेवा ही तेरे संग होवेगी तेरे नाल होवेगी रे मन तेरो को नहीं खिंच ले जिन पार अख्या बिरख बसेरो पंख को तैसो ए संसार जितना था थां तो कठे होके एक ब्रिश्ते आके पंछी कठे हो जांदे हन ए बिरख बसेरो पंख को तैसो ए संसार भी ऐसा ही है आख्या राम रस पिया रे इना विचो भाई जिना ने नाम दा रस पीता है प्रभु दी भगती कीती है अमृत वेले उठ के इशनान करके नित नेम विच जो जुड़दा है आख्या उना कुल पुछ के तां वेख ओ आनंद ओ रस ओ उना दा स्वादला जीवन उना कोलो पुछ के वेख कितनियां खुशियां मानदे हन जो परमेश्वर दी भगती करदे हन राम रस पिया रे जिन्हां ने नाम दा रस पी लिया फिर राम रस पिया रे जह रस बिसर गए रस और फिर उना नू दुनिया दे रस बिसर गए उना नू सोझी पै गई है कि जगत दी प्रीत ए मतबली प्रीत है कच्ची प्रीत है मनुख सारी उम्र जिना लई करदा रहिंदा ना जदों पांच पूतक शरीर विचों प्राण पंखेरू उड़ जांदे हन तां फिर इस शरीर नू शमशान भूमिका ले जाके अग्न पेट कर दिता जांदा बस संबंधियां दी अपनियां दी बस इतनी कोई सांझ है जदों तेरी इस पांच पूतक देही नू अग्न पेट कीता ते सारे संबंध तेरे टूट गए मृतक पए दसे बंद छूटे ते नाल केड़ी वस्तु गई आख्या जै मात पिता सुत मीत न भाई मन उहां नाम तेरे संग सहाई जै महा पयान दूत जम दलै तह केवल नाम संग तेरे चलै जै मुश्किल होवे अत पारी हर को नाम खिनवाए उधारी भई नाल त नाम ही जांदा है ते हटड़े बाजार सौदा करन मन जा रिया ए संसार एक त्रे हटड़ा बाजार है बाजारा विच बाजार है ते वणजारा ए जीव सौदा करन लई आया आख्या भई आउना उना दा ही सफल होवेगा सच वखर जिनी लद्या से सचड़े पासार ओ सच्चे व्यापारी हन जिना ने संसार ते आके नाम दा वणज कीता है करनी कमाई कीती है अपना जीवन स्वच्छ कीता है नाम जप जप के सेवा करके इसलिए गुरु तेग बहादुर सच्चे पातशाह कह रहे हन जगत में झूठी देखी प्री बेशक तुम कर्म कांड करके जे जुग चारे आरजा होर दसूनी होए कोई कर्म कांड करके कितनी भी वड्डी उम्र कर लवे नवा खंडा विच जानिए फिर इतना विद्वान हो जावे इतना वक्ता बन जावे कि नवा खंडा विच जानिए नाल चले सब कोई जिथे ओ जावे सारे लोग उसदे मगर लग फिरन चंगा नाम रखाए के जश कीरत जगले हजूर कहंदे हन चंगा नाम पैदा करके जश भी लै लवे संसार विचों पर जे तिस नदर ना आवे ता वात ना पुछे के जे परमेश्वर दा नाम नहीं जपया ता आख्या भई दरगाह विच इना गल्लां दा कौड़ी भी मुल नहीं पैना इसलिए दरगाह विच ता उना दा ही मुल है
کچ پکائی اوتھے پائے نانک گیا جا پہ جائے درگاہ وچ تاں نام جپن والیاں دا مل پوے گا بھائی جنہ نے نام دا تن کٹھا کیتا اس لئی حضور کہندے ہیں جگت میں جھوٹھی دیکھی پریت اپنے ہی سکھ سو سب لاگے کیا دارا کیا میت آ سکندر پادشاہ نے ساری ترتی دا راج جت لیا پر من نو شانتی نہیں آئی سکھ نہیں ملیا سنتوخ نہیں آیا جتن کیتا بھائی میں ساری سرشتی دا راج تا پراپت کر لیا تے چنگا ہووے جے اے صدا لئی میں ایتھے رہندی دنیا تک راج بھوگدا رہا مرانا تے کسے نے کیا بھائی جے تینوں آبے حیات مل جائے نا تے تو کدے نہیں مرے گا امر ہو جائے گا ہن آبے حیات دی پال کرن لئی چل پیا پر پیاری سات سنگت دنیا دے سکھ دنیا دے راج بھاگ مل جاندے ہن کوئی وڈی گل نہیں ہے پر پرمیشر دے نام دا آبے حیات ملنا اے او دی کرپا ہوئے تاں مل سکدا آبے حیات تک پہنچ بھی گیا امرت تک پہنچ گیا بک پھڑ کے پین لگا تے پرمیشر نے ایک ایسی رچنا رچی کہ ایک ال آ کے اوتھے آ کے بہ گئی کہن لگی آ کی کر رہے ہیں آ ویکھ میری کی دشا ہوئی ہوئی ہے کیویں مینوں کوڑ پیا ہویا ہے نہ میری موت آندی ہے نہ میں سکھ دا ساہ لے سکدی ہاں جے توں وی امرت پی لیا تو تیرا وی ای حال ہوئے گا بک پھڑ کے پینی لگا سی کہ او بک ڈول کے آ گیا کیونکہ نام پرمیشر دی کرپا نال ہی پراپت ہو سکدا ہے کسے نے بڑے پیار نال لکھیا ہے شاہ سکندر ٹونڈے آبے حیات نو پھردا وچ پہاڑا دن تے رات نو کدی نہ پیتا پیالا اپنے دست پر وجیدا کون سائیں نو آکھے انج نہیں تے انج کر تے حضور دی بانی وی بخشش کردی ہے بھائی اے پرمیشر دی بندگی اے وڈیاں پاکاں نال نصیب ہوندی ہے جس نو توں پرب ول تس کیا موہ شندگی جس نو تیری مہر سو تیری بندگی سکندر پادشاہ آ کے بیمار پی گیا بڑے بڑے حکیم ڈاکٹر آ رہے ہن بچاؤن دا جتن کر رہے ہن آکھیا جتنی میں دولت کٹھی کیتی ہے بے شک ساری لگ جاوے پر مینوں کچھ سواس مل جان پر ملے نہیں جدو سارے نے جواب دے دیتا تو سکندر نے ایک آخری خواہش پرگٹ کیتی آکھیا جدو میری ارتھی جا رہی ہووے میرے ہاتھ پیر ننگے رکھنا میں دنیا میں آپ تا نہیں سمجھ سکیا پر دنیا سمجھ جائے کہ اتنا چکرورتی پادشاہ جا رہا ہے پر نال کچھ بھی نہیں لے جا سکے نال کیڑی وستو جائے گی نال جائے گا بھائی پرمیشر دا نام ایسے لئی گرو تیگ بہادر صاحب سچے پادشاہ بخشش کر دے ہن جگت میں